0: लु राजा, बक्सा यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन। पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: फागुन 19 गते हल्का रमाइलो।
4: Hi, my name's Lucy, and you're listening to 8CCC Community Radio.